0: del סוויבה 5 קילו. לא מפלות, לא סוכריות, לא כלום. בוא בוא, הרב. כפות הגר בקריית אתא. מה
1: זה? עומד יותר קוטי, הסוכר של דרך סוכר. כי היו כן, בעבוד היום, סוכר
2: परंपराओं को तोड़ने का प्रयास क्यों? समग्र समाज को आह्वान देने से क्या लाभ होगा? जानता हूं मैं, सारे समाज की इच्छा मनुष्य की महत्वाकांक्षा को कुचलती है कभी।
3: Аля! Или если я обывался?
4: Юра, зачем ты это сделал?
5: ไม่ได้ไปท้อไปนะครับต่อไป

0: कसोला नेपाली होस् कस्तो लाग्छ देखाउँदाखेरि
1: नेपाली भन्दा पनि इङ्ग्लिस इङ्ग्लिस चाहिँ भइदिए राम्रो नेपाली